0: اللہ نہیں چاہتا. آپ کیا کہیں گے؟ السلام علیکم جی.
1: وعلیکم السلام
0: جی. کون بات کر رہے ہیں؟
1: شیزی گجر بات کر رہے
0: ہیں. جی گجر بھائی آپ کیسے ہیں؟ خیریت سے آپ؟
1: جی اللہ کا شکر.
0: جی کیا کہنا چاہیں گے شیزی بھائی؟
1: سر میں یہ کہنا چاہوں گا کہ جب انسان کو اس چیز کا یقین ہوتا ہے کہ اللہ کے سوا کوئی اس کا ہمدرد نہیں ہے, کوئی اس بات پہ پورا نہیں اتر سکتا جو اس کے منہ سے نکل رہی ہے, تو اپنی باتوں کو بھی خاموشی میں ڈال دیتا ہے.
0: یار آپ بہت بہت خوبصورت بات کر رہے ہیں, بہت پتے کی بات کر رہے ہیں آپ, لیکن ایسا لمحہ آپ کی زندگی میں کبھی آپ کے اوپر آیا؟
1: جی میں اسی سے گزر رہا ہوں.
0: اسی سے گزر رہا ہوں. مجھے لگتا ہے یہ جو آج کا سوال ہے نا, یہ 95% لوگ اس سے گزر رہے ہیں. ان کے من کی مراد پوری نہیں ہو رہی, ان کے سوالات کے جواب ان کو نہیں مل رہے, اور جہاں پہ ملنے کی امید ہوتی ہے وہاں ان کو رون دیا جاتا ہے. تھینک یو ویری مچ شیزی. کچھ اور کہنا چاہیں گے؟
1: بس میں کہوں گا آپ خوش رہیے, اور امید نا امید کا سفر جو ہے,
0: کیا یہ اذیت ناک سفر ہوتا ہے؟ آپ کی خاموشی بہت کچھ بتا رہی. تھینک یو ویری مچ. اللہ حافظ. اللہ حافظ. یہ اس خاموشی کی میں بات کر رہا تھا. کبھی کبھی انسان پھر نہیں دل چاہتا اس سے آگے جسٹیفائی کرنے کا. لائیو ایگزامپلس بھی آپ کو اس پروگرام میں مل پائیں گے. ٹیلی فون لائن پہ آپ کی ایک اور لائیو کال. السلام علیکم جی. ہیلو السلام علیکم.
2: السلام علیکم
0: جی. وعلیکم السلام. کون بات کر رہی ہیں؟
2: میں شمسا بات کر رہی ہوں لاہور سے.
0: کیسے مزاج ہیں آپ کی؟ آپ خیریت سے ہیں؟
2: میں بالکل ٹھیک ہوں سر. آپ کیسے ہیں؟
0: بہت اچھا ہوں میں. میں بہت اچھا ہوں. اس وقت مجھے گرمی بالکل نہیں لگ رہی. اے سی یہاں پہ چل رہا ہے, لائٹس مکمل طور پر آف ہیں, اور مجھے بہت اچھا لگ رہا ہے. میں بہت اچھا ہوں اس سمے.
2: اوکے
0: آپ بتائیں.
2: میں بالکل ٹھیک ہوں سر. آپ نے ریسنٹلی, آپ کو یاد ہو آپ نے عید اسپیشل کیا تھا, سیریسلی بہت مزہ آیا, اور میں کافی حیران ہوئی تھی کہ رحمان سر اس طرح بھی ہو سکتے ہیں.
0: بہت اچھے طریقے سے ہنستا ہوں میں ویسے, لیکن اصل جو طریقہ ہے میرے ہنسنے کا وہ ابھی تک ڈاکس میں ریویل نہیں ہونے دیا.
2: اور سیریسلی میں نے لائف اسٹریمنگ دیکھی آپ کا, وہ بار بار ہنسنا, سیٹ سے اٹھنا, اور سیریسلی بہت مزہ. میں خود حیران, میں شوق ہو گئی کہ
0: دراصل یہاں پہ لائیو پروگرام چل رہا تھا نا, تو میں بعض اوقات ٹیبل توڑ بھی دیتا ہوں, اٹھا بھی لیتا ہوں, بھاگ بھی جاتا ہوں اٹھا کر نا, میرا کچھ پتا نہیں ہوتا. میں کہیں پہ بھی چلا جاتا ہوں, نیچے بھی لیٹ جاتا ہوں. میرے اپنے ہنسنے کے انداز ہے. اب میں کیا کہوں, میرا اپنا رنگ ہے, اور مجھے لگتا ہے میرا رنگ اچھا رنگ ہے. ہاں اب آپ بتائیں کہ انسان بعض اوقات اپنی زندگی میں خاموش کیوں ہو جاتا ہے؟ بحث کیوں نہیں کرنا چاہتا؟ تکرار کیوں نہیں کرنا چاہتا؟
2: جب اس کو اپنے پسندیدہ شخصیات نہیں ملتی, جب اسے ایسا لگتا ہے کہ مجھے سننے والا کوئی نہیں, میری پسند کا خیال رکھنے والا کوئی نہیں ہے, تو وہ کہتے ہیں اس سے بہتر ہے کہ میں چپ ہی ہو جاؤں, مجھے مجھے سنتا نہیں ہے, میری خواہشوں سے اظہار پروپر ہوتا ہے, تو اس کی کوشش ہوتی ہے میں چپ ہی ہو جاؤں, میں اپنے تک ہی محدود رہ جاؤں.
0: پھر وہ اپنے آپ کے اندر اپنے آپ کو سمیٹ کر روک لیتا ہے.
2: وہ اپنے آپ کو روک لیتا ہے, وہ تمام چیزوں سے خود کو پیچھے کرنا شروع کر دیتا ہے. جب کوئی مجھے اپنی جو امپورٹنٹ چیز کو چاہیے ہوتی ہے, جو اس کی خواہشات ہوتی ہیں, وہ کہتے ہیں میری کمپلیٹ تو ہونی چاہیے, میں پیچھے خود کو پیچھے ہی کر لوں.
0: ہاں یعنی کہ بیجا امیدیں میں وابستہ ہی نہ کروں کسی کے ساتھ, ہے نا
2: جی؟
0: بیجا امیدیں کسی سے وابستہ ہی نہ کروں. ٹھیک ہے, بہت شکریہ. تھینک یو ویری مچ فار کالنگ. کچھ اور کہنا چاہیں گے؟
2: سر آپ کو سنا, بلکہ ریڈیو بھی لاہور والا اسٹیشن ہے, یہاں پہ بہت مشکل سے کال لگتی ہے. سیریسلی میری سیکنڈ ٹائم آپ سے بات ہو رہی ہے. اچھا سر کے شو میں کال کر کر کے تھک جاتی ہوں, کر کر کے تھک جاتی ہوں, میری کال نہیں لگتی ادھر.
0: ایسے ہی لیکن آپ کی کال لگی, بہت اچھا لگا.
2: تھینک یو سو مچ سر. تھینک یو,
0: بہت شکریہ, بہت شکریہ.
2: تھینک یو.
0: اللہ حافظ. اللہ حافظ. اللہ حافظ. تھینک یو ویری مچ. کیا وجہ ہے کہ ایک وقت کے بعد انسان کو کسی سے مقابلہ کرنے کا شوق ہی نہیں رہتا, خود کو ثابت کرنے کا دل ہی نہیں چاہتا؟ کیا وجہ ہے انسان ایسا कब महसूस करने लगता है, क्यों खामोश हो जाता है? ये सवाल मैंने आपसे पूछा है, जिंदगी के किसी खास हिस्से में इंसान खामोश क्यों हो जाता है? अस्सलाम वालेकुम जी।
1: वालेकुम सलाम लियाकत, बात आराम सुनना बात
0: है। जी लियाकत, क्या हाल है? खैरियत से हो? ठीक ठाक हो?
1: सर अल्लाह का शुक्र है, जबरदस्त प्रोग्राम, मौजू भी अच्छा रखा है आपने।
0: अच्छा
1: हाँ, देखें, हाँ जी जी, देखें खामोश इंसान तब होता है जब दिल टूटता है। सबसे ज्यादा ये चीज, क्योंकि दिल यूं नहीं होता कि किसी की मोहब्बत ही टूटे, कई वादे ऐसे होते हैं, कई बातें ऐसी होती हैं, जब पूरी नहीं होती तो फिर दिल टूटता है, तो फिर इंसान खामोश हो जाता है, किसको कहें, किसको बताएं, किसको सुनाएं, ठीक है। लेकिन यूं होता है कि इंसान 24 घंटे में ना खामोश 1 घंटा होना चाहिए, ताकि खुद से बात करे, खुद से सवाल करे, ठीक है।
0: यानी ये सोने के अलावा आप बात कर रहे हैं ना?
1: जी जी,
0: ये सोने के औकात के अलावा 1 घंटा खामोश होकर अपने आप से मिलना चाहिए ना?
1: जी जी जी जी, ऐसे ही
0: ठीक है,
1: बड़ा कुछ आपको मिलेगा, बड़ा कुछ हासिल होगा।
0: ठीक है।
1: तो बड़ा अच्छा लगा आपसे बात करके,
0: बहुत शुक्रिया।
1: बाबा अच्छे के बाद ही बात हो रही है आपसे, बड़ा अच्छा लगा, अल्लाह पाक खुश रखे, सलामत रखे।
0: थैंक यू वेरी मच लियाकत, बहुत शुक्रिया, अल्लाह हाफिज। अल्लाह हाफिज, थैंक यू वेरी मच। जिंदगी के बीचों बीच खड़ा होता है इंसान, लोग उसके इर्द गिर्द मौजूद होते हैं, गुफ्तगू भी जारी होती है, फोन भी बज रहे होते हैं, बिल्कुल यहाँ पे लाइट ब्लिंक हो रही है उसकी तरह, रात मामूल के मुताबिक गुजर रहे होते हैं, लेकिन अंदर एक अजीब सी खामोशी जन्म ले चुकी होती है, ऐसी खामोशी जो सिर्फ जबान की होती बल्कि ख्वाहिशों की खामोशी भी इसे कह सकते हैं आप, रद्दे अमल की खामोशी भी कह सकते हैं। खुद को साबित करने की ख्वाहिश की खामोशी भी कह सकते हैं। अस्सलाम वालेकुम जी।
3: वालेकुम अस्सलाम
0: जी, कौन बात कर रहे? जी कौन बात?
3: मोहम्मद रमजान बोल रहा हूँ, ग्वाल मंडी से।
0: जी रमजान भाई, कैसे मिजाज हैं आप? क्या आप खैरियत से?
3: बहुत दुआएं आपकी, दुआएं
0: हमेशा हमेशा मेरे रब की हिफ्ज़ो अमान में रहें। क्या कहना चाहेंगे?
3: बात यह है भाईजान, जब इंसान का मच्योरपन चालू होता है ना,
0: मच्योरपन तो जब चालू होता
3: है, दानापन जिसको बोलते हैं, दानापन भलापन, वो ज्यादा खामोश ही रहता है, क्योंकि उसकी आगे मेरी बेटी ने एक बात की है कि जब कोई नहीं ना सुनता तो फिर खुदा सुनता है उसकी।
0: हाँ।
3: खामोशी रह, खामोश में रहकर अल्लाह ताला से बातें होती है, अल्लाह ताला से राज खुलता है, अल्लाह ताला जो है ना वो इंसान अल्लाह ताला से बातें करता है, तो कोई नहीं ना सुनता तो फिर मेरा खुदा तो है ना सुनने वाला।
0: सुन वो रहा होता है पहले भी, लेकिन वो ये देख रहा होता है कि ये चक्कर लगा के शॉपिंग करके आ जाए, ये मिल के आ जाए, सबसे हर तरफ से आ जाए, फिर उसको बड़ा मजा आता है, खुशी भी बहुत ज्यादा उसको होती है कि आखिरकार मेरे पास आएगा और मैं इसके सवाल का जवाब इसको दे दूंगा, इसका जो कोई नहीं सुनता मैं इसको सुनकर इसको बता दूंगा, इल्हामन इसको समझा दूंगा कि मुझे मिल गई तुम्हारी बात, ये जो तुम्हारे सामने खुशियां आई हैं यही तो सबूत है उनका कि मैंने सुन ली तुम्हारी बात। थैंक यू वेरी मच रमजान भाई, अल्लाह हाफिज। ज्यादा से ज्यादा कॉल्स लेना चाह रहा हूँ आज मैं, 11:38। अस्सलाम वालेकुम जी।
4: वालेकुम अस्सलाम सर, इकबाल बोल रहा हूँ लाहौर से।
0: जी इकबाल भाई, खुशामदीद कहते हैं आपको, क्या कहना चाहेंगे?
4: बड़ी मेहरबानी आपकी, मैं आपको मुबारकबाद पेश करना चाहता हूँ, माशाल्लाह इतने से आपने प्रोग्राम को शुरू किया, अगर यकीन करें कि दिल को पूरा।
0: अरे सलामत रहें, आबाद रहें, ये तो बहुत खुशी की बात है।
4: आपका मौजू माशाल्लाह बहुत प्यारा है, ठीक है।
0: इकबाल भाई, क्या एक सवाल का जवाब दें पहले आप मुझे कि क्या वाकई में मौजू तब इंसान को अपना अपना सा लगता है जब वो बीता हो उसके ऊपर? कुछ लोग खामोश हो जाते हैं, लेकिन मैं चाहता हूँ इकबाल भाई, एक लंबे अरसे से हमारे प्रोग्राम्स में हमेशा शामिल होते हैं, आप बताएं आपके ऊपर कभी ऐसा लम्हा आया है कि आप वाकई में खामोश हो गए कि बस ठीक है?
4: मैं जो सर अपने वालिद साहब की कुछ बातें हैं, अल्लाह उनका जन्नत में घर करे,
0: आमीन,
4: के ऊपर मैं अपनी जंग को लड़ रहा हूँ। माशाल्लाह मेरे 6 बेटे, एक बेटी है उसकी शादी करे, 6 बेटे हैं, औलाद हुए। अब सर मैं, मेरे वालिद साहब कहा करते थे कि जिंदगी में तुम्हारी कभी कोई ऐसा मसला है, इतना बड़े मर्जी बड़ा वो मसला हो, उस मसले से घबरा के आपने भागना है, उसके अंदर खड़ा होकर उसने आपका मुकाबला किया,
0: बिल्कुल ठीक है।
4: उसके अंदर ये है कि सबसे पहले आपने झूठ नहीं बोलना किसी से भी, कोई ऐसा हम काम नहीं करते किसी वजह कहीं भी झूठ बोलना पड़े। दूसरे नंबर के ऊपर हमें अगर एक बंदा है मैं उसको बहुत समझाता हूँ, मिसाल मेरी वाइफ लगा

0: सुरर संगीत साजो आवाज आपका मनपसंद रेडियो चैनल एफएम 101।
1: मैं तो कर कर विनती हार गई, पिया हाथ छुड़ा कर चले गए। मैडम की आवाज भी आपने सुनी। हेलो हेलो, वालेकुम अस्सलाम
2: भाई, क्या हाल है? अब्दुल नूर हाशमी
1: जी, जी अब्दुल नूर हाशमी साहब, आप कैसे हैं? ठीक ठाक हैं? आपके मैसेज का
2: मैं ज़रा थोड़ा सा मसरूफ हो गया था, मैं कहा चलो आखिरी दफा आज लगा दूं, टाइम थोड़ा है।
1: बहुत शुक्रिया, बहुत शुक्रिया।
2: अभी मैं सुन रहा था जुगनू जूनियर को, तो अच्छा पढ़ा उन्होंने। बहरहाल ये लेते हैं फेसबुक से या इधर सोशल मीडिया से, तो शायर का नाम जरूर बताया करे, छोटी सी गुजारिश करनी थी मैंने। और अब आता हूँ टॉपिक पे
1: जी।
2: नबी सल्लम की हदीस है, मोमन जो है ना वो एक सुराग से दो दफा नहीं डसा जाता। तो जिन्होंने आपका इत्माद तोड़ा है उनको एक मौका तो दे सकते हैं हम दोबारा, लेकिन उन रिश्तों में दरार पड़ जाती है, क्रैक्स आ जाते हैं। तो वो वाली चीज पहले नहीं रहती। बहरहाल इंसान खता का पुतला है, गलतियां इंसान से ही होती हैं, अजब पागल सी लड़की। अजब पागल सी लड़की है, मुझे हर रोज कहती है बताओ कुछ नया लिखा।
1: वाह।
2: मैं जब भी उससे कहता हूँ कि हाँ एक नजम लिखी है, मगर उनवान देना है, बहुत बेचैन होती है। वो कहती है सुनाओ, मैं उसे अच्छा सा एक उनवान देती हूँ। वो मेरी नजम सुनती है और उसकी बोलती आंखें किसी मिसरा किसी तशबीह पर यूं मुस्कुराती हैं, मुझे लफ्जों से किरणें फूटती महसूस होती हैं। वो मेरी नजम को अच्छा सा एक उनवान देती है और उसके आखिरी मिसरे के नीचे एक अदाए बेनियाजी से वो अपना नाम लिखती है।
1: बहुत अच्छे।
2: मैं कहता हूँ सुनो ये नजम मेरी है, तो फिर तुमने क्यों अपने नाम से मंसूब कर दी है। मेरी ये बात सुनकर उसकी आंखें मुस्कुराती हैं, वो कहती है बड़ा सादा सा रिश्ता है कि जैसे तुम मेरे हो इस तरह ये नजम मेरी है। अजब पागल सी लड़की है।
1: बहुत अच्छे।
2: अजब पागल सी लड़की है, दुआओं में याद रखें।
1: बहुत शुक्रिया अब्दुल हाशमी, अल्लाह हाफिज। ओके जी, हमीद गुल साहब ने फेसबुक पे हमें ज्वाइन किया। अस्सलाम वालेकुम, सलामत रहें हमेशा। नज़्म जिन्होंने सहर अंगड़ाई लेती है, रात के माथे पे जब सुबह का झूमर जगमगाता है, शब की शानों पर जब सुनहरी धूप की किरणें जिल मिलाती हैं, हवाएं गुनगुनाती हैं, नदियां शोर मचाती हैं, पंछी चहचहाते हैं, फूल मुस्कुराते हैं, तमन्नाएं रक्स करती हैं, सहर अंगड़ाई लेती है, और ऐसे में मुझे तुम याद आते हो। बहुत अच्छे, बहुत खूब, बहुत शुक्रिया अब्दुल हमीद, हमीद गुल साहब आपका बहुत शुक्रिया। असल में मेरे सामने अब्दुल हमीद का नाम भी लिखा हुआ था, और हमीद गुल साहब बहुत शुक्रिया, बहुत मेहरबानी, इतना खूबसूरत आपने हमें अशार से नवाजा, थैंक यू वेरी मच। और इसी तरह से आर के मुगल हमारे प्रोग्राम में शामिल हैं, इसी तरह से माजुबीन हमारे प्रोग्राम में शामिल हैं, आपका बहुत शुक्रिया। और इसी तरह से हमारे प्रोग्राम में शामिल हैं जनाब कैसरा लाहौर से, और हुमैरा और हुमा भी लाहौर से हमारे प्रोग्राम में शामिल हैं, इनको भी प्रोग्राम अच्छा लग रहा है। अगले कॉलर से बात करते हैं। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम
1: जी।
3: की मोहम्मद से वफात उन्हें तो हम तेरे हैं, की मोहम्मद से वफात उन्हें तो हम तेरे हैं, ये जहां चीज के आलोक कलम तेरे हैं।
1: बहुत अच्छे।
3: बागे मोहम्मद में मुस्कुराते जाएंगे, फूल रहमत के गिरेंगे, हम उठाते जाएंगे, खुद ही कर बुलंद कितना हर तकदीर से पहले, खुदा तुझसे पूछे बता तेरी रजा क्या है।
1: خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے.
3: خدا بندے سے خود پوچھے بتا تیری رضا.
1: کون بول رہے ہیں؟
3: اسد علی لاہور سے بات کر رہا ہوں.
1: جی اسد.
3: یہ میں نے آپ کے لیے دو شعر یاد کیے تھے تو میں نے کہا جاتی بار یہ شعر سنا دوں.
1: چلیں بہت شکریہ. اوکے جی. مرمر ایف ایم پاکستان آپ کا اپنا فیملی اسٹیشن اور جناب پوئٹری جو پروگرام میں شامل ہو رہی ہے اس میں آپ کے لیے ایک اور خوبصورت کلام میرے پاس موجود ہے امجد اسلام امجد کا, اسے پروگرام میں شامل کرتے ہیں. کہیں بھی ایک نار سے رج جگے کہیں زر نگار سے خواب دے, تیرا کیا اصول ہے زندگی مجھے کون اس کا جواب دے. جو بچھا سکوں تیرے واسطے جو سجا سکے تیرے راستے, میری دسترس میں ستارے رکھ میری مٹھیوں کو گلاب دے. یہ جو خواہشوں کا پرند ہے اسے موسموں سے غرض نہیں, یہ اڑے گا اپنی ہی موج میں اسے آپ دے کے سرام دے. تجھے چھو لیا تو بھڑک اٹھے میرے جسم و جام میں چراغ سے, اسی آگ میں مجھے راکھ کر اسی شولگی کو شباب دے. کبھی یوں بھی ہو تیرے روبرو میں نظر ملا کے یہ کہہ سکوں میری حسرتوں کو شمار کر میری خواہشوں کا حساب دے. تیری ایک نگاہ کے فیض سے میری کشتے حرف چمک اٹھے, میرا لفظ لفظ و کہکشاں مجھے ایک ایسی کتاب دے. یہ فرمائش ہمیں کی تھی کیسرا نے کہ ہم آپ یہ غزل سنا دیں, تو کیسرا یقیناً آپ نے سنی ہوگی. ہلو وعلیکم السلام. آپ کی آواز غائب ہو گئی. ہلو
4: پرویز اختر اسلام آباد سے.
1: جی پرویز اختر کیا حال ہے؟ ٹھیک ٹھاک ہیں, ڈیوٹی پہ بیٹھے ہیں.
4: جی ماشاءاللہ آپ کو سن رہے ہیں. جی
1: بہت شکریہ بہت شکریہ.
4: ان پڑھ کا بندہ ہوں کہتے ہیں خود پہلے.
1: آواز آپ کی پھر چلی جاتی ہے.
4: کہتے ہیں نا کہ پہلے خود عمل کرو پھر دوسروں کو بولو. تو پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا سب سے بڑا بہادر وہ ہے جس نے معاف کر دیا.
1: بالکل ٹھیک ہے.
4: دوسروں کو معاف کیا سب سے بڑا بہادر وہ ہے. اور دوسری بات یہ کہ سر زندگی مختصر ہے. جس انسان کے اندر اللہ کا خوف ہوگا, جس کا دل بالکل صاف ہوگا, وہ کسی کے ساتھ زیادتی نہیں کر سکتا. وہ کہے وہ سوچے گا کہ یہ جو چونٹی ہے یہ بھی اس کو بھی میرے پاؤں کے نیچے آ گئی, اس کو بھی میں نے حساب دینا ہے, یہ اس کی یہ بھی اللہ تعالیٰ مجھ سے پوچھے گا. دماغ رکھنے کے باوجود آنکھوں سے دیکھنے کے باوجود اگر اس کو میں نے مار دیا تو اس کا بھی مجھے پوچھا جائے گا سر. تو بس یہ ہے کہ ہو رہی ہے عمر مثل برف کم, چپکے چپکے رفتہ رفتہ دم بدم. اپنے دل کو یقین دلانا ہوگا کہیں اور جا کے ہم نے گھر بسانا ہوگا. یہ تو ہماری آج سسٹم ہمارے لیے تو اللہ نے آخرت رکھی ہے سر. سب سننے والوں کو سلام دعاؤں میں یاد رکھیں.
1: بہت شکریہ. اللہ حافظ. اوکے جی پرویز اختر ہمارے پروگرام میں اسلام آباد سے شامل ہوتے ہیں. بہت شکریہ آپ کا جناب. اسی طرح سے ہمارے پروگرام میں شامل ہیں مبشر لاہور قصور سے. تمام سننے والوں کو سلام. پروگرام خوبصورت آپ کا آنا بہت اچھا لگا. بہت شکریہ جناب. کچھ اسی پوئٹری ہمیں بھی سنا دیجئے. بالکل جناب آپ کو بھی ہم سنا دیتے ہیں. آپ بھی اگر کوئی خوبصورت شاعری لے کے آنا چاہتے تو آ سکتے ہیں. ہمارا ٹیلی فون نمبر ہے 042-111-000-101. بچھڑ کے تجھ سے میسر ہوئے وصال کے دن, بچھڑ کے تجھ سے میسر ہوئے وصال کے دن, ہے تیرے خواب کی راتیں تیرے خیال کے دن. بچھڑ کے تجھ سے میسر ہوئے وصال کے دن, ہے تیرے خواب کی راتیں تیرے خیال کے دن. فراق جاں کا زمانہ گزارنا ہوگا, فغاں سے کم تو نہ ہوں گے یہ ماہ و سال کے دن. ہر ایک عمل کا وہ کیا کیا جواز رکھتا ہے, نہ بن پڑے گا جواب ایک بھی سوال کے دن. نہ بن پڑے گا جواب ایک بھی سوال کے دن, ہر ایک عمل کا وہ کیا کیا جواز رکھتا ہے. نہ بن پڑے گا جواب ایک بھی سوال کے دن, عروج بخت مبارک مگر یہ دھیان رہے. عروج بخت مبارک مگر یہ دھیان رہے, انہی دنوں کے تعاقب میں ہیں زوال کے دن. گزر رہے ہیں کچھ اس طرح روز و شب اپنے کہ جس طرح سے کٹیں شاخ بے نہال کے دن، کہ جس طرح سے کٹیں شاخ بے نہال کے دن، شکایتیں بھی بہت ہیں حکایتیں بھی بہت، گزر نہ جائیں یوں ہی عہد بے مثال کے دن، وہ زندگی کو نیا موڑ دے گیا محسن، یہی زوال کے دن ہے میرے کمال کے دن، یہی زوال کے دن ہے میرے کمال کے دن۔ اور امن ایف ایم پاکستان آپ کا اپنا فیملی اسٹیشن، کچھ اور پیغامات ہیں یا جناب احمد علی باؤ ہمارے پروگرام میں شامل ہیں قصور سے، تمام سننے والوں کو سلام۔ پروگرام خوبصورت، اور جو اعتماد ہوتا ہے وہ اس کو دوبارہ کوشش کر لینی چاہیے کہ جوڑ لیا جائے۔ بہت شکریہ جناب آپ کے پروگرام میں شامل ہونے کے لیے۔ وقت بتاتے چلو 3:48 ہو چکے، اس سے پہلے کہ ہم اور مزید کالز پروگرام میں شامل کریں، اور میرے پاس کچھ پوئٹری ہے اسے اور پروگرام میں اسے بھی پروگرام میں شامل کرتے ہیں۔ میری روح میں جو اتر سکے وہ محبتیں مجھے چاہیے، میری روح میں جو اتر سکے وہ محبتیں مجھے چاہیے، جو سراب ہوں نہ عذاب ہوں، جو سلام ہوں نہ عذاب ہوں، وہ رفاقتیں مجھے چاہیے۔ انہی ساتوں کی تلاش ہے جو کیلنڈروں سے اتر گئیں، انہی ساتوں کی تلاش ہے جو کیلنڈروں سے اتر گئیں، جو سمے کے ساتھ گزر گئیں، وہی فرصتیں مجھے چاہیے۔ کہیں مل سکے تو سمیٹ لا میری روز و شب کی کہانیاں، کہیں مل سکے تو سمیٹ لا میرے روز و شب کی کہانیاں، جو غبار وقت میں جو غبار وقت میں چھپ گئیں، وہ حکایتیں مجھے چاہیے۔ جو میری شبوں کے چراغ تھے وہی میری امید کے باغ تھے، جو میری شبوں کے چراغ تھے وہی میری امید کے باغ تھے، وہی لوگ ہیں میری آرزو، وہی صورتیں مجھے چاہیے۔ تیری قربتیں نہیں چاہیے میری شاعری کے مزاج کو، مجھے فاصلوں سے دوام دے تیری فرقتیں مجھے چاہیے۔ مجھے اور کچھ نہیں چاہیے یہ دعائیں ہیں میرا سائبان، مجھے اور کچھ نہیں چاہیے یہ دعائیں ہیں میرا سائبان، کڑی دھوپ میں جو مل سکیں تو یہی چھتیں مجھے چاہیے، میری روح میں جو اتر سکے وہ محبتیں مجھے چاہیے، جو سراب ہوں نہ عذاب ہوں، وہ رفاقتیں مجھے چاہیے۔ اور ون ایف اے پاکستان آپ کا اپنا فیملی اسٹیشن، ڈیئر لسنر، پروگرام اپنے اختتام کو پہنچ رہا ہے، کچھ اور پیغامات ہیں اس وقت ہمارے ساتھ موجود ہے نئی منجم، تمام سننے والوں کو سلام۔ پروگرام خوبصورت اور پوئٹری بہت اچھی پڑھی آپ نے، بہت اچھا، بہت شکریہ جناب۔ اسی طرح سے ہمارے پروگرام میں شامل ہیں جناب نوشین، تمام سننے والوں کو سلام دے دیجئے، اور پروگرام خوبصورت آپ کا آنا، اس وقت آنا بھی بہت اچھا لگتا ہے ہمیں۔ اوکے ریئل اسٹیٹ اس کے ساتھ ہمارے ساتھ پروگرام میں موجود ہیں ہمارا گلبرگ سے، تمام سننے والوں کو سلام۔ آپ کی پوئٹری سن کے ہمیں اپنے کالج کا زمانہ یاد آ جاتا ہے، ہم بھی تب بہت شعر و شاعری کیا کرتے تھے۔ بہت شکریہ آپ کا ہمارا جی پروگرام میں شامل ہونے کے لیے، اور اپنے کالج کے زمانے کو یاد کرنے کے لیے، کہہ رہے کہ اب تو اس زمانے کو بیتے تقریباً 40 ہو چکے ہیں۔ واہ واہ واہ، کیا بات ہے جناب، کوئی خوبصورت سا کلام سنا دیجئے آپ کے لیے جناب۔ بڑی حیرت سے ارباب وفا کو دیکھتا ہوں میں، بڑی حیرت سے ارباب وفا کو دیکھتا ہوں میں، خطا کو دیکھتا ہوں اور سزا کو دیکھتا ہوں میں، ابھی کچھ دیر ہے شاید میرے مایوس ہونے میں، ابھی کچھ دن فریب رہنما کو دیکھتا ہوں میں، خدا معلوم دل کو جستجو ہے کن جزیروں کی، نہ جانے کن ستاروں کی ضیا کو دیکھتا ہوں میں، یہ کیا غم ہے میرے شان کو نم کر دیا کس نے، یہ دل میں کس سمندر کی گھٹا کو دیکھتا ہوں میں۔ ये क्या गम है मेरे शार को नम कर दिया किसने, ये दिल में किस समंदर की घटा को देखता हूँ मैं, ज़मीर कह दे ना महसूस को महसूस करता हूँ, किसी नादानी ये जंजीर पा को देखता हूँ मैं, किसी नादानी ये जंजीर पा को देखता हूँ मैं। और वन एफ एम पाकिस्तान आपका अपना फिल्म स्टेशन प्रोग्राम अपने इख्तिताम को पहुँच रहे हैं। और जनाब जाते जाते मैं आपसे ये कहूँगा कि अगर हमारा दिमाग ये कहता है कि ये दोबारा इतमाद नहीं करना चाहिए, दिल अगर कहता है कि कर लेना चाहिए, तो दिल की बात मान लेनी चाहिए। एक मौका ज़रूर, बल्कि दो तीन मौके देने चाहिए, हो सकता है कि वो पहले वाली मोहब्बत दोबारा से बन जाए, दोबारा से वो सब कुछ ठीक हो जाए। हमारी दुआ यही है कि अल्लाह करे कि सबके जो बिगड़े हुए मामले हैं वो दोबारा से ठीक हो जाएं, बिल्कुल ठीक हो जाएं, बिल्कुल ठीक हो जाएं। आमीन। अपने मेज़बान यानी मुझे वसीम अहमद को डेढ़ दफ़ा याद रखेगा, मैं भी आपको डेढ़ दफ़ा याद रखने की कोशिश करूँगा। कोशिश इसलिए कि कोशिशें अक्सर कामयाब होती हैं। मैम के आखिर में आपके लिए सलीम रजा की आवाज़ है, उससे पहले आपके लिए चंद अशआर है। जब तसव्वुर मेरा चुपके से तुझे छू आए, अपनी हर सांस से मुझको तेरी खुशबू आए है, प्यार ने हम में कोई फ़र्क नहीं छोड़ा बाकी, झील में अक्स तो मेरा हो नज़र तू आए, मुश्किल अब है मेरा चांद को तकते रहना, रात भर चैन न मुझको किसी पहलू आए, रात भर चैन न मुझको किसी पहलू आए। आखिरी कॉलर ओके। रात भर चैन न मुझको किसी पहलू आए, जब कभी गर्दिश दौरा ने सताया मुझको, मेरी जानब तेरे फैले हुए बाजू आए, जब भी सोचा कि शबे हिजर होगी रोशन, मुझको समझाने तेरी याद के जुगनू आए, मुझको समझाने तेरी याद के चुकनू है। अपने प्रोग्राम को ख़त्म करता हूँ, इंशाल्लाह अगले प्रोग्राम में फिर मुलाकात होगी। अपना बहुत सारा ख्याल रखिएगा, दुआ में याद रखिएगा। इजाज़त दीजिए, अल्लाह हाफिज़।

0: तो उन्होंने उनकी तरफ से पर्दा कर लिया। उस वक्त हमने उनकी तरफ अपना फरिश्ता भेजा तो वो उनके सामने ठीक आदमी की शक्ल बन गया।
1: قالت إليها روحنا فتمثل لها بشرا سويا
0: تو انہوں نے ان کی طرف سے پردہ کر لیا اس وقت ہم نے ان کی طرف اپنا